0: नमस्कार, तुम छू बोजान रेडियो वितस्ता हम सफर जिंदगी हूं। रेडियो वितस्ता छु पन्ने माजी जेब पोछर दिन खतर वक्त वक्त तुंद खतर नई प्रोग्राम तो नव जानकारी हेत हमेशा यहां। बुस तुहद रेडियो दोस्त भरत सपोरी। आज चुस बहुत तुहद खतर कशर ब्रॉडकास्ट सेगमेंट्स मंज अख नव डल हेत आमुत। आज बोजनो तुम अशुर अफसान जन लिखमुत सानि हंद मायानाज लेखक श्री वीरेंद्र पटवारी साबन। अत अफसानस नाव पोज अपुज। वलु बोजो ये अफसान पोज अपुज। अख लकुट अफसान अमिक लेखन वल वीरेंद्र पटवारी। सत सदह बगैर दारि बंद करित दम फुट गोमुत आदम ओस रात रातस सहर किस गाशस प्रारण तो पत रूद सिरी लोसनस तो शाम गसनस प्रारण मैदानस मंज पन्नन बनैमितन त्रिश्विनन पोतलन इस्ताद लबित तो तिमन बे तो बे वुछित असस बक हनेम स शाम गव तो लोग मुदै लगित रावनुन पोतुल वुछने ये जनित उस सठा खोश जे तिम सिंस गिरफ्तारी पत्ते छ तिम सिंदेव बाजव रावन सिंस कूर्मस अच बेते सी बनामस यत सो पानी यछाउस गरकन बजन हंस थत गसन की हेकुन न रावन दजा वुछत पुज त्र रावन वाजने टासराय बूजित रोजस बकहना रावण कुंभकर्ण तो मेघनाथ यमन त्रिश्विन हंद पंचा फुट थल पोत दह दह फुट कन बिम बिम हिस्सन मन रज चरित तैयार आदम उस तिमन वाटन ब्रू रंग तो बुरश रावनस अच्छन मन गुरूर हवस तो दहशत तासुर जाहिर करने पत रंग हखनस प्रारण तो पानस अंद पख तमाश वुछन वालन हंज कत ते बोजन माजी यले नेचविस ये वोन जे खतरनाक चश्म वुछन वोल रावन चु अखराक्युस तिफलन तुल सीख तो नियन तम सिंस अख अच कोरित पतलन बचावने बापत यले आदमन तिफलस हबत कोर माजी लोग क्रकनाद आदमन दिचाव पनुन जवाज जे सुचु पोतलन बचावन यछान पोज अक बुजर्गन त्र तुज जबे खानस वातनमितिस कटस चंड लाइन वलिस छु पुज नालस थाप दिवान आदमस छुकलद करन वाले येल हदसस मजहबी रंगत दिच तुथु द्राई ब्याख जमा था तो बने तमसंस मददगार पुलस वाले न्यू आदम हल्क हून सद पिथन मुनसिफ थानदार तो कानूनी कारवाई दर्ज कर वोल मोहर हरगाह पान पजर आसान न सो आसें शफा खान गोमुत तो न आसे ह गर वोतमुत तमिस बचाव कर वाले हंद ऐलान जंग तो तस लिथन मारन वाले हंस यलगार रूज सड़कन पे लुकन त्रहरावान त्रिशवय उस तम सन कथन तूल दिथ पोज पोज वन फायद दुत कैचन घंटन हंद नाकामी कर्फ्यू लगित उस थानदार आदम थान बजाय गर वातनोमुत टेलीविजनस पे पन्न शहर दशहरा वुचित चज तमिस जन ते खरवतल मेच नीरित अकिस गरमा गरम बहसस मंज उस आदमन गब ग फकत अख बहान बहस कर वकूमत कसूरवार मानित आदमी कारकरदगी जायज साबित कर दबाव त्रावान गलत साबित कर मामलस मजहबी रंगत दित पन कचुल बहतरुक कर आदमस पे कत कर ژھۄپدم کٔرِتھ سارنٕے ہٕنٛز کَتھ بوزن وٲلۍ أکۍ میٖڈیا نُمایندن کرنٲو سُہ ریکارڈِنٛگ ٹیلی کاسٹ یُس تٔمۍ الغٲب آدمس یلاج کرنہٕ برٛونٛہہ ریکارڈ کٔرمٕژ ٲس. سُہ وُچھِتھ تہٕ بوٗزِتھ زوٗم سارویو آدمن پزر. آدم چھُ سُہ خۄش بخت کاروبار وول یُس پننہِ خاندٲنی رٮ۪وایژ قٲیِم تہٕ دٲیِم تھاونہٕ باپتھ پرٛٮ۪تھ ؤری دشہراہس منٛز زالنہٕ یِنہٕ والٮ۪ن راون، میگھناتھ تہٕ کُمبھکرن سٕنٛدۍ پۄتلہِ بناوان چھُ. تٔمِس اوس یہِ پاے زِ پۄتلِس چھُ ٲخرس دزنُے. بوز، سُہ چھُ اکھ تخلیٖق کار تہٕ پۄتلۍ چھِ اِستاد گژھنس تام تٔمۍ سٕنٛز تخلیٖق. تمہِ تخلیٖق ییٚمہِ کِنۍ تٔمِس پرٛٮ۪تھ ؤری پننہِ معروٗسی فنکٲری کِنۍ اہمیت میلان چھِ. آدمس دیُت نہٕ گرِکٮ۪و ژُکۍ درو بٲژُک نتیجہٕ بوزنہٕ. تو کِنۍ روٗد سُہ رٲتۍ راتس أکِس کوٗنس منٛز تِتھٕے پٲٹھۍ بِہِتھ زن تہِ بُنیل بنٛد گژھنس نتہٕ کٔرفیوٗ وۄتھنس پراران اوس. تُہۍ ٲسِو بوزان یہِ اکھ لۄکُٹ افسانہٕ پوٚز اپُز، یُس لیوٗکھمُت چھُ وِریندر پٹواری صٲبن. ییٚمہِ افسانُک مُدا تہٕ مقصد اوس زِ پۄتُل بناون وول اوس اکھ فنکار ییٚمۍ سٕنٛز فنکٲری ٲس راون، کُمبھکرن تہٕ میگھناتھ سٕنٛدۍ پۄتٕلۍ بناوٕنۍ. یہِ زٲنِتھ کہِ پۄتلِس چھُ دزُن، مگر تتھ وقتس تام اوس یژھان کہِ تٔمۍ سٕنٛز فنکٲری گژھِ شاباشی میلٕنۍ، ییٚمہِ سۭتۍ تٔمِس تسلح اوس گژھان تہٕ باسان اوسُس زِ میٲنۍ محنت کھٔژ بٔٹھِس. ییٚلہِ پۄتُل دزٕنۍ شروٗع ٲسۍ گژھان تہٕ ٲسٕس خوشی گژھان زِ لُکھ چھِ اتھ کُن وٕچھِتھ پانس انٛدر بُرٲیی ختم کرنہٕ خٲطرٕ وچن بد گژھان تہٕ ونان چھِ اچھٲیی ہٕنٛز جیٖت چھُ ہمیشہٕ آسان بُرٲیی پٮ۪ٹھ. شُکریہ. یہِ افسانہٕ تیار کرنس منٛز کوٚر اسہِ مدد شری راجندر پٹواری صٲبن تہٕ ریکارڈ ایڈِٹ آو کرنہٕ سٹوڈیو ریڈیو وِتستاہس منٛز. آواز دِژ اتھ بھارت سوپوری صٲبن. نمسکار، جے ہند، جے بھارت. اردو
1: ریڈیو وِتستا، ہم سفر زندگی کا، آپ کا اپنا ریڈیو، آپ کی آواز دل سے سنتے رہیے ریڈیو وِتستا.
2: کریں اپنے دن کی شروعات ریڈیو وِتستا کے گیتوں کے ساتھ. 90.0 میگا ہرٹز پر ریڈیو وِتستا، امبالا کا اپنا ریڈیو.